0: گرو جی کی فتح
1: ہیرا ایک بار ست گر کہو منتر جنتر کلمائے لوگ کریں گے جگت میں میرا سکھنا چاہے
0: تن تن صاحب شری گرو گرنتھ صاحب مہاراج دی پاون پوتر ہزوری سجی ہوئی گرو رو گرو خالسا ساہ سنگھ جی آؤ پیار ستکار سہت فتح اچارن کریے واہگرو جی کا خالسا واہگرو جی کی فتح تن تن ستگرو گرو گوبند سنگھ صاحب جی مہاراج چل رہی لڑی وار کتھا شری جب جی صاحب کا مہاتم مول منتر کا مہاتم श्रवण किया है सतगुरु महाराज की बख्शिश का सदका समुचे जपजी साहब पढ़न का हुक्म महाराज का है पौड़ियों विच कला कला फल दर्शाया है पर समुचा फल मिलता है बाणी पढ़न दे नाल प्यार नाल और महाराज ने भजन किया कलयुग के समय में मंत्र जंतर तंत्र एक बार तो घर घर हो जाएंगे पर जेड़ा मेरा असल सिख होगा वो इन्हां मंत्रां जंतरां वल नहीं जाएगा मेरा सिख वाहेगुरु जपेगा सो इस तरह महाराज जी ने इत्थों तक प्रसंग बख्शिश किया है आओ अगे श्रवण करते हाँ प्यार सत्कार नाल गज के आख